0: فانا اتن مستوي زي كوزيني كان نيكا تشد ماويانا اتن تيمي خط حطالتا لا يفتها من أتحس قوم بالديان لي زوتوبيس كلاهن ديتسيان مي وات بسامين دساجي أبخر.
1: مش تيدني منا.
0: مش تيدني منا وهم أيتو إفريمتا نشتت سونو خد نبغاس نجي. نمورنو نري كاميون خد ما بالدجي. ده بكمو كيبغله أو تورونتو شبولو دانتاني ما بابا داداملو. أو نخد ما بالدجي. بغلز تو نيهويني ميان جيميون. Ora você mala sendesse ma o atleso to biswasta no modele na stabile modo se che mi cosa sarà. Quando il to biswa fa in Congo de ma.
1: Mi scot piega ma nemmeno non si tutta.
0: Ah, e lo seguete a mi hat.
1: Tanega mamma tu da ba?
0: Ah. E ho mo ha tagato past ma nang beliase.
1: Oh, ne
0: se spanche ga
1: Endish kagat lue shun cha ta sen na gunia cha pandan na chu no ta ku hunu da
0: ah na transport medical ya de ne lue hona wa ai sulim cha ai ni pesamil ga ju te an cha abuzuvi te an ne shumash ke ke ha de ta ve pas na man mo no ka remplace ça et on a le mot de juin na bolne ka cha de man ha hit ça ke bebe fe de wenas de an psh तो निम बादे हत सोन जिवल तो निम चिन नंदो बद माता दे चे प्या तो हम म्यूजे वना बहु सो मिली लो तो खत ग तो निम न चे मै फल दे ले जी ची तो दोन जो वालो कोले माना क्यो जो न नंदो बद चे हत चे प्या दे ले जी ग ग एव म खुद से हाब दे ग न नो जिन दे लो होन एक हाब दे ग तो द माने तो सो ग ग पुलियन हाब दे नस अ तुम ग चे ग न ओया
1: depuis
0: 2023
1: Na man kan jag spara att du var inte med din andin i min.
0: Ja, stående. Hon måste väl ha det tegen. Väl ha det tegen. Natten väl ha det mekna det är en insugid man.
1: Tan mag i det här geno i skote måste nattstrip man da dono ga mamma han och da ban.
0: Ja, men jim bal dag det är bästa ha beldon. Måste väl ha det nu. Nega väl ha det vänet mekna det tata. Njämnin mekna natten väl ha det tegen. Mas tragada un batan tabdan tabuidajia.
1: Mukni delue hun tane na gutni chi hukam uham aita te na gunja jin do muska na zorma.
0: Ah, ena uni mukhet une semaine distaji, une semaine complète mag une semaine off grand daji. Tsegura mal blim de pesamit ona ve gwe de tugan 5 jours tra de san max 5 jours mon sal la fin de semaine cause go le nemen do ja ok go de ma pareil no ne ek on est de suis pas tout les dialyser tout de ma no oui but 5 heures 6 heures de honin man ha 6 heures gusta de a te on attend le lundi mercredi mal et vendredi on est aime hâte surtout mardi mercredi c'est no begin man les journées est de on est idéalisé mais les lundis, mercredi, les vendredis, c'est un temps de tout le temps.
1: Mais quoi,
0: mais tu es dit, tu as dit, tu as
1: dit, tu as dit, tu as dit, tu as dit, tu as dit, tu as dit, tu
0: que ma piscine de wenta ga dot ma musa bo hit no sta bo de no na tum no kwes mot ni khata no sta mo dot mat ale nta mat e e mal bo do andoi lo tsam lo dot mat
1: a kwa tu tu do no